0: 13 years longer without dementia than those with all three risk factors. And with that, it's back to you, Anuja.
1: Thank you, Renu. And now before we end the bulletin, the headlines once again. Union Cabinet approves 4 multi-tracking railway projects covering 8 districts of West Bengal, Odisha, Tamil Nadu and Andhra Pradesh. Cabinet also clears 4 laning of Muzaffarpur Sitamarhi Sonbarsa section of NH22 in Bihar. Union Home Minister Amit Shah to chair Southern Zonal Council meeting at Kovalam in Tamil Nadu this morning. 4th round of India-Singapore Ministerial Roundtable to be held in Singapore today. Bangladesh to go to polls today to elect a new president. US President Donald Trump declares economic warfare against Iran threatens economic punishment for any country helping Tehran. And Indian women's team to take on England in their final Pool D match of AFIH Hockey World Cup in Amstel Finn this evening. And with that, we end the morning news. Have a nice day.
2: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं नीतिका त्यागी। पहले इस वक्त की खास खास खबरें। मरकजी काबीना ने मगरबी बंगाल, ओडिशा, तमिलनाडु और आंध्र प्रदेश के 8 जिलों का इहाता करने वाले 4 मल्टी ट्रैकिंग प्रोजेक्टों को मंजूरी दी है। मरकजी काबीना ने बिहार में कौमी शाहराह नंबर 22 के मुजफ्फरपुर सीतामढ़ी सोनबरसा सेक्शन को 4 लेन करने को भी मंजूरी दी है। मरकजी वजीर दाखिला अमित शाह आज तमिलनाडु के कोवालम में जनूबी जोनल काउंसिल मीटिंग की सदारत करेंगे। भारत सिंगापुर वजारती गोलमेज का 4th दौर आज सिंगापुर में मुनक़िद होगा। बांग्लादेश में नए सदर के इंतखाब के लिए आज वोट डाले जाएंगे। अमरीकी सदर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ मुआशी जंग का ऐलान किया है। ट्रंप ने तेहरान की मदद करने वाले किसी भी मुल्क को मुआशी तौर पर सजा देने की भी धमकी दी है। और FIH हॉकी आलमी कप में पूल डी के आखिरी मैच में आज शाम एम्स्टल फेन में खवातीन की भारतीय टीम का मुकाबला इंग्लैंड से होगा। अब खबरें तफसील से। मरकजी काबीना ने कल 13,000 करोड़ रुपए मालियत के 5 प्रोजेक्टों को मंजूरी दी, जिनमें रेलवे के 4 और शाहराहों का 1 प्रोजेक्ट शामिल है। इत्तलात और नशरियात के वजीर अश्विनी वैष्णव ने कल नई दिल्ली में काबीना मीटिंग के बाद मीडिया को प्रोजेक्टों से मुतालिक तफसीली मालूमात फराहम की। जनाब वैष्णव ने मुतला किया कि वजीर आजम नरेंद्र मोदी के जेर क़्यादत काबीना ने रेलवे के मल्टी ट्रैकिंग के 4 प्रोजेक्टों को मंजूरी दी है, जिनमें 4 रियासतों मगरबी बंगाल, ओडिशा, तमिलनाडु और आंध्र प्रदेश के 8 अजला का इहाता किया जाएगा। उन्होंने कहा कि इन पर कुल 9,450 करोड़ रुपए की तखमीना लागत आएगी और ये प्रोजेक्ट साल 2030-31 तक मुकम्मल होंगे।
3: 5 बहुत बड़े फैसले लिए हैं। पहले 4 प्रोजेक्ट्स हैं जो कि रेलवे के हैं और 5वां प्रोजेक्ट हाईवे का है। पहले 4 प्रोजेक्ट में जो हावड़ा से चेन्नई की रूट है, मेन लाइन है, इस मेन लाइन के क्वाड्रुपलिंग के डिसीजंस हैं और एक है कटक से पैरादीप रेलवे लाइन का क्वाड्रुपलिंग का 3rd और 4th लाइन। और 5वां प्रोजेक्ट है मुजफ्फरपुर से सीतामढ़ी होते हुए सोनबरसा तक ये 4 लेन हाईवे बनाने का टोटल 13,041 करोड़ रुपीज के प्रोजेक्ट्स कैबिनेट ने अप्रूव किए।
2: जनाब वैष्णव ने मुत्तला किया कि मरकजी काबीना ने बिहार में कौमी शाहराह 22 के मुजफ्फरपुर सीतामढ़ी सोनबरसा हिस्से को 4 लेन वाला करने को भी मंजूरी दी है, जिस पर तकरीबन 3,590 करोड़ रुपए की कुल सरमाया लागत आएगी। जनूबी जोनल काउंसिल की 31वीं मीटिंग आज तमिलनाडु में चेन्नई के करीब कोवालम में होगी, जिसकी सदारत मरकजी वजीर दाखिला अमित शाह करेंगे। जनूबी रियासतों के वज़राए आला और 3 मरकज़ के ज़ेर इंतज़ाम इलाके पुदुचेरी, अंडमान निकोबार जज़ायर और लक्षद्वीप भी इस मीटिंग में शिरकत कर रहे हैं। तफसील हमारे नामा निगार से।
4: जनूबी जोनल काउंसिल मीटिंग में 6 वज़राए आला हिस्सा लेंगे, जिनमें तमिलनाडु के वज़ीर आला जोसेफ विजय, कर्नाटक के वज़ीर आला DK शिव कुमार, तेलंगाना के वज़ीर आला रेवंत रेड्डी, आंध्र प्रदेश के वज़ीर आला चंद्रबाबू नायडू और पुडुचेरी के वज़ीर आला रंगासामी शामिल हैं। इसके अलावा अंडमान और निकोबार जज़ायर और लक्षद्वीप के एडमिनिस्ट्रेटर्स भी इस मीटिंग में शिरकत करेंगे। इसके अलावा मुतालिका रियासतों के चीफ सेक्रेटरियों और दाखिला सेक्रेटरियों समेत आला सतही अफसरान भी इस मीटिंग में हिस्सा लेंगे। جنوبی زونل کونسل میٹنگ کے دوران بین ریاستی تعاون، معاشی ترقی، صنعتی سرمایہ کاری، شراکت داری کو مستحکم کرنے، بنیادی ڈھانچے کی ترقی، آبی وسائل ساجھا کرنے، تعلیم، صحت دیکھ بھال، انفارمیشن ٹیکنالوجی، قدرتی آفات سے نمٹنے، جرائم کی روک تھام اور سرحدی تنازعات سمیت کئی اہم موضوعات پر تبادلہ خیال کیا جائے گا۔ چنئی سے آر چدمبر ناتھن کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
2: بھارت سنگاپور وزارتی گول میز ISMR کا چوتھا دور آج سنگاپور میں منعقد ہوگا۔ بھارت کی جانب سے اس گول میز میں وزیر خزانہ نرملا سیتارمن، وزیر خارجہ ڈاکٹر ایس جے شنکر، کامرس اور صنعتوں کے وزیر پیوش گوئل اور صنعتوں، الیکٹرانکس اور انفارمیشن ٹیکنالوجی اور کامرس کے وزیر مملکت جتن پرساد شرکت کریں گے۔ ISMR کا میکینزم نئے اور ابھرتے ہوئے میدانوں میں اشتراک کو فروغ دینے کا اہم پلیٹ فارم ہے۔ ISMR کی افتتاحی میٹنگ ستمبر 2022 میں نئی دلی میں ہوئی تھی، جس کے بعد دوسری میٹنگ اگست 2024 میں سنگاپور میں اور تیسری میٹنگ اگست 2025 میں نئی دلی میں ہوئی تھی۔ ان میٹنگوں کے دوران ایڈوانسڈ مینوفیکچرنگ، کنیکٹیوٹی، ڈیجیٹائزیشن، صحت دیکھ بھال اور ادویات، ہنرمندی کے فروغ اور پائیداری میں بھارت سنگاپور جامع اسٹریٹجک شراکت داری CSP روڈ میپ وضع کیا گیا، جس کی نقاب کشائی گزشتہ سال ستمبر میں سنگاپور کے وزیر اعظم لارنس وانگ کے بھارت دورے کے دوران کی گئی۔ اس دوران ڈاکٹر جے شنکر نے کل سنگاپور پہنچنے کے بعد اپنے ہم منصب ویوین بالاکرشنن سے ملاقات کی۔ ملاقات کے دوران دونوں رہنماؤں نے دونوں ملکوں کے درمیان جامع اسٹریٹجک شراکت داری کو مزید وسعت دینے پر تفصیلی تبادلہ خیال کیا۔ اس کے بعد ڈاکٹر جے شنکر سنگاپور میں بھارتی ہائی کمیشن کے نئے چانسری کمپلیکس کا سنگ بنیاد رکھے جانے کی تقریب میں جناب بالاکرشنن کے ساتھ شامل ہوئے۔ وزیر دفاع راجناتھ سنگھ آج نئی دلی میں جاپان کے وزیر دفاع شنجیرو کوئیزومی کے ساتھ دو طرفہ میٹنگ کریں گے۔ توقع ہے کہ اس میٹنگ سے دو طرفہ تعلقات کو مزید تقویت ملے گی، اسٹریٹجک اعتماد اور باہمی تعاون میں مزید اضافہ ہوگا اور بھارت بحر الکاہل خطے میں استحکام اور سیکیورٹی کو فروغ ملے گا۔ دونوں وزراء بحری سلامتی کے سلسلے میں باہمی تعاون اور میک ان انڈیا فریم ورک کے تحت دفاعی ساز و سامان اور ٹیکنالوجی سے متعلق قریبی اشتراک کے بارے میں تبادلہ خیال کریں گے۔ وزارت دفاع نے کہا ہے کہ اس میٹنگ سے دو طرفہ دفاعی اور سیکیورٹی تعاون کو مزید بڑھانے کا روڈ میپ تیار کرنے کا موقع فراہم ہوگا۔ بھارت میں امریکہ کے سفیر سرجیو گور نے مرکز کے زیر انتظام علاقے جموں و کشمیر کو بھارت کا اہم حصہ قرار دیا ہے اور کہا ہے کہ مرکز اور ریاست کی حکومتوں نے جموں و کشمیر میں سلامتی کی صورتحال کو بہتر کرنے سے متعلق کئی اقدامات کیے ہیں۔ امریکی سفیر کل سری نگر میں جموں و کشمیر کے وزیر اعلیٰ عمر عبداللہ سے ان کی رہائش گاہ پر ملاقات کے بعد میڈیا سے بات چیت کر رہے تھے۔ اس دوران وزیر اعلیٰ عمر عبداللہ نے کہا کہ ملاقات کے دوران بھارت امریکہ تعلقات پر توجہ مرکوز کی گئی اور ان شعبوں پر غور و خوض کیا گیا جہاں امریکہ جموں و کشمیر کے ساتھ مصروف عمل ہو سکتا ہے۔ جناب عبداللہ نے مزید کہا کہ ملاقات کے دوران مثبت مصروفیات اور مستقبل کے اشتراک پر زور دیا گیا۔ یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ بنگلہ دیش میں آج صدارتی انتخابات منعقد ہوں گے، جس میں ارکان پارلیمنٹ، حکمراں BNP کے مرزا فخر الاسلام عالمگیر اور 11 پارٹیوں کے اپوزیشن اتحاد کے امیدوار کرنل اولی احمد میں سے کسی ایک کو ملک صدر کے عہدے کے لیے منتخب کریں گے۔ بنگلہ دیش میں 35 سال بعد صدارتی عہدے کے لیے پہلی بار ووٹ ڈالے جائیں گے۔ ووٹنگ ملک کی پارلیمنٹ جاتیہ سنسد میں آج دن میں 2 بجے سے 5 بجے تک ہوگی۔ BNP پارلیمانی پارٹی میٹنگ میں اظہار خیال کرتے ہوئے عالمگیر نے BNP کے ارکان پارلیمنٹ سے آج کے صدارتی انتخاب میں انہیں ووٹ دینے کی اپیل کی۔ منتخب صدر کو کل شام بنگ بھون کے دربار ہال میں بنگلہ دیش کے صدر کے عہدے کا حلف دلایا جائے گا۔ بنگلہ دیش کی معزول وزیر اعظم شیخ حسینہ کے قریبی ساتھی محمد شہاب الدین نے اپنی 5 سالہ مدت کار مکمل ہونے سے پہلے ہی صحت سے متعلق وجوہات کی بنا پر گزشتہ ماہ اپنے عہدے سے استعفیٰ دے دیا تھا، جس کے بعد آج صدر کے عہدے کے لیے ووٹ ڈالے جائیں گے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف نئی معاشی جنگ شروع کرنے کا اعلان کیا ہے۔ ٹروتھ سوشل پر کی گئی پوسٹ میں صدر ٹرمپ نے کہا کہ ایران کو امریکہ کے ساتھ سمجھوتا کرنے کے کئی مواقع دیے گئے، تاہم ایران ایسا کرنے میں ناکام رہا۔ انہوں نے کہا کہ واشنگٹن اب